317 81 21 500 एक दिन नंबर मध्ये सिफर 317 81 21 500 एक दिन नंबर मध्ये हुमा टेलिफोन कॉल इशे सिफर 309 711 88 एक दिन नंबर मध्ये हुमा टेलिफोन कॉल इशे जी बिल्कुल आखिरी मेसेज दे मुसरा द आखिरी मेसेज अखबल शामिल गुरु अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू तासु सिंगे मौलाना साहेब तबीयत ते सिंगे दे قربان زما ټولو مینوالو ته سلام جی ماشاءالله ډیر خسته خبرې تاسو وکړي تاسو ډیر شکریا جی خوشاله آباد اوسئ امین آی ایم لایبا خان فرم بټ خان جی ډیر مهرباني لایبی خورستا سو او چتا سو زموږ پروګرام او رې خو خوای او دې سره سره تاسو خپل خپل جتا سو کوم میسج او غیتو مستاسو خیال جی اگران اوریدونکو تاسو زموږ دا پروګرام دی او لسنه تر دولسه بجو پوری پر ریډیو امن اف ایم 88.4 بٹا گرام باندې 4K کاسمیټک سکرین په تاسو سره او 4K کاسمیټک سکرین سره مختلف پروډکټ دی د کی شیمپوان دی د کی مختلف قسم کریمونه دی د کی مختلف قسم نور شیزونه دی بلکې دوه میسج هم سره نور راغلي ګور دا میسج مدان سره شامل دي.

0: यो जरूरी ऐलान द न्यू जर्मन होम्योपैथिक मेडिकल सेंटर मशर डॉक्टर प्रोफेसर होम्योपैथिक डॉक्टर अकबर कुरैशी सेब्बा द 21 महीना तरद्वेम जून पोरे पर चुटेवी द डॉक्टर सेब मरीजान द खपल चेकअप द पारा पर द्रेम जून यानी द बुध परवस क्लिनिक ता तशरी प्रोवड़े से द मजीद मालूमात द पारा पदे नंबर राबिता उकड़े
1: 0311 84 33 878
2: السلام علیکم گرانو مینو والو زیم مشال خان او تاسو اورئ ریڈیو امن FM 88.4 بٹا گرام ریڈیو امن او ریڈیو ڈیرا ڈیرا مننا

बलमे से जाले सलाम वालेकुम ताज भाई, आई एम सीमा नूर बट फ्रॉम बट मोड़ी। ईद मुबारक ताज भाई, ईद मुबारक टू यू। और सो सो ईद सिंह तिरशम दिस जबरदस्त तिरशी विधि और खोक ना बिल्कुल जबरदस्त जी। और सिस्टर ता सलाम और था ता ईद मुबारक। आई एम सीमा नूर आओ स्पेशल ईद मुबारक जमा पुपू जान का डेरा मंदिर को सीमा खुशहाल रहो से। अब बिल्कुल अख्तर अजम का जबरदस्त तिरशी विधि हाँ ताजरता वैसा अख्तर सिंह तिरशो। Anyway, जनाब नूर मैसेज गुरु hey, बुल मैसेज चा कर दे जनाब मैसेज अस्सलाम वालेकुम फखैर राले अख्तर दे मुबारक खैर मुबारक जी। आई मारिफ शाह फ्रॉम बाला बांडा आरिफ शाह डेरे से तो मन ना वालेकुम अस्सलाम। बुल मैसेज अस्सलाम वालेकुम तो आज बाई आज ग्रेट दिल के लिए दे। How are you? I am fine and Eid Mubarak, Khair Mubarak ji. Welcome to the show. DJ Zeta Man, na show is very beautiful and your sound is very beautiful. Sound la fazil tane razi dilta. Sound chukum de aga bejaan shiz da barata istemal uri shai. Aukam chi dasi insanan vi human vi aga da bar sound la faz na balki voice la faz ta istemal uri shai sayda. Tas da se vele shai show is very beautiful and your voice is very beautiful. Da se likle shai sayda kana. Tas sound likle na sound mazan kai dilta kha. بےجان شیز نے بھی دفعہ آواز دفار استعمال دل شی اس موبائل کے کم رنگ تو ہوتے اگے دفار تھا ویلی شی ساؤنڈ چکم دے اگر لو دیا اب تے دس ویلی شی ٹھیک دم السلام اینڈ عید مبارک مائی نیم از خوشبو این علیزا آئی ایم انمول پٹان فرام پٹا گرام اچھا جی خاگی تو سلام دے او سنم سو نم چکم دے انمول پٹان دے انمول ڈیرے سے تھا من نا خوشحال رہتا اسے جی بل میں سے جاگا لیتی جی السلام علیکم تاج بھائی عید مبارک تاج بھائی تاسو سنگ زبردست میں جی او فقیرہ رائے لیتی لیکل سیچ لیکل دی آئی ایم اقصہ جانی دا دے اس سے گڑ بڑ میں سے لیکل دی یہ بخیر رہا لے دا سے لیکل دی او زمانوں چکم دی اقصہ جانی سکڑ وڑ میسج لکھ لے دیتا سو بل میسج اگل سلام ریڈی اومن رونق بھائی کیسے ہو ڈیرے سے تا منن اچھی خوشحال رہتا اس سے سستے میسج کا اولو ڈاکٹر ابتباد ابتباد دی لکھ لے دے کرچہ تا غلط نمنا خلم ساسو ڈیر معذرت سلام بل میسج اگل دی زمادی طرف زمادی طرف نتا سو تا سلام عبدالوحاب نیم یہ دے شیر دے اور یو شیر بدتا ڈالے کی خجی خواہ ڈیرے منن کو ساسو بل میں سے جاگا لے دیجیے ویتا سلو منگا نہیں آتی لوگ نا بکو ہو گئے نا جی نا وہ ہو گئے کل کر گیا دیکھیے بس وہ خریدی کے نام